var öyle mi erol yapsa karsan. Mero hata gola aka baka lai handi diye barsa din ko khan ki sida lapsa banai diye yo nikasa hare na pahin jal sang bas mata hare anna san gare ra naran badur hare dayalu hunale रातन पारा कहारे कुराना पारे को त्यहाँ हन्डी खाने मान्छे कस्ता आँखा छन् भन्नुहुन्छ भने अब म त आँखा दिएको थिइनँ अघि मेरो स्थानले त दिएको थिएँ कानामा चाहिँ यार्लिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका थिएँ